0: खबर छापिएको छ। आगामी एक दशकमा भारतमा बिजुलीको माग दोब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईए को ऊर्जा योजना अनुसार सन् 2035-36 उच्चतम विद्युत माग 459 मेगावाट हुनेछ। 19 पुष 2080 नेपाल र भारतबीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। यी दुई तथ्यले नेपाली विद्युतका लागि भारतमा ठूलो बजार रहेको देखाउँछ। तर भारतलाई नेपाली बिजुलीको सदाभार बजार मान्न भने नेपाल ढुक्क हुने अवस्था छैन। कारण हो, भारतले बढ़दो विद्युत माग पूरा गर्न आफ्नै उत्पादन क्षमता विस्तार मात्र गरिरहेको छैन, सौर्य वायु जलविद्युत तथा ऊर्जा भण्डारणमा पनि तीव्र लगानी गरिरहेको छ। त्यही अनुसार नेपालले उत्पादन प्रसारण र विद्युत व्यापारको रणनीति बदल्न जरूरी रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्। भारतलाई 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरिसके पनि त्यस अनुरूप भारत र बंगलादेशसँग मध्यकालीन दीर्घकालीन पीपीए अर्थात विद्युत खरिद सम्झौतामा सरकारले जोड़ दिनुपर्ने पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ बताउँछन्। आजको कान्तिपुर दैनिकमा नेपाली बिजुलीको सदाबहार बजार भारत बल्ला शीर्षकमा मुख्य खबर छापिएको छ।
1: ब्याङ्कमै थुप्रिए 9,500 मेगावाटका आयोजना शीर्षकमा अभियान आर्थिक अभियान राष्ट्र दैनिकमा खबर छापिएको छ। सरकारले विकासका लागि आयोजना ब्याङ्कमा राखेका जलविद्युत आयोजनाको कुल क्षमता 9,457 मेगावाट पुगेको छ। तर ती आयोजनाहरूलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट निजी क्षेत्र मार्फत विकासमा लैजाने काम सुस्त छ। सरकारले एकातिर नयाँ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पत्र जारी गर्न रोकेको छ भने अर्कोतिर आयोजना ब्याङ्कमा रहेका आयोजनालाई प्रतिस्पर्धाबाट निर्माणतर्फ लैजाने प्रक्रिया पनि अपेक्षित रूपमा अघि बढ़न सकेको छैन। यसले अध्ययन भएका हजारौं मेगावाट क्षमताका आयोजना विकासमा जानुको सट्टा सरकारी सूचीमै सीमित हुने अवस्था सृजना गरेको छ।
0: इन्टरनेटको पहुँच विस्तारमा सरकार शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। हरेक कामलाई डिजिटल मैत्री बनाउने अभियानसहित अगाडि बढ़िरहेको सरकारले आगामी 5 वर्षभित्र मुलुकभर उच्च गुणस्तरको ब्रोडब्याण्डको इन्टरनेट विस्तार गर्ने भएको छ। एकीकृत दूरसंचार नीति 2083 मसौदा सार्वजनिक गर्ने क्रममा नेपाल दूरसंचार प्राधिकरणले देशभर ब्रोडब्याण्ड इन्टरनेटको पहुँच बढ़ाउने, शुल्क घटाउने र डिजिटल नेपालको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ तीव्र गतिमा काम अगाडि बढ़ाएको जानकारी दिएको हो। मसौदामा न्यूनतम 50 एमबीपीएससम्मको ब्रोडब्याण्ड इन्टरनेट 80% जनसंख्यामा पुर्याउने उल्लेख गरिएको छ। सूचना तथा संचार क्षेत्रको दीर्घकालीन नीति 2059, दूरसंचार नीति 2060, ब्रोडब्याण्ड नीति 2071 र सूचना तथा संचार प्रविधि नीति 2072 एकीकृत गर्ने प्रस्ताव पनि त्यसमा गरिएको छ। यसै गरी सेटेलाइट नीति 2077, राष्ट्रिय साइबर सुरक्षा नीति 2080, दूर संचार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्यांकन सम्बन्धी नीति 2080 र राष्ट्रिय आर्टिफिशियल इन्टेलिजेन्स नीति 2082 कार्यान्वयनलाई समेत सहज र प्रभावकारी बनाउने लक्ष्य उल्लेख गरिएको छ। यसका लागि सरकारले एकीकृत दूरसंचार नीति स्वीकृत गरेपछिको 10 वर्षमा 98% जनसंख्यामा उच्च गुणस्तरको ब्रोडब्याण्डको इन्टरनेट पुर्याउने लक्ष्य राखिएको छ। इन्टरनेटको पहुँच विस्तारमा सरकार शीर्षकमा नागरिक दैनिकमा खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कंग्रेस सभापति गगन थापाले पूर्व प्रधानमन्त्री एवं पूर्व पार्टी सभापति शेरबहादुर देउवासँग भेट्न समय माग्दा समेत नपाएपछि दुई नेताबीच भेटवार्ता हुन सकेको छैन। दुई पक्षमा विभाजित कंग्रेसलाई एकता गराउन देउवा फर्के लगत्तै निर्णायक पहल हुने अपेक्षा कंग्रेस वृत्तमा थियो। देउवा फर्केको 10 दिन बितिसकेको छ। 28 साउनमा फर्किएका देउवासँग सभापति थापाले बिहिबारदेखि भेट्ने समय मागेका थिए तर आइतबारसम्म पनि पाएका छैनन्।
2: राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाको केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय र निर्देशन बिना बागमती प्रदेश सरकारमा सहभागी भएका 3 प्रदेशसभा सदस्यलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सार्वजनिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरणको अल्टिमेटम दिने निर्णय भएको जानकारी दिएका छन्।
1: जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आफूहरूका माग तत्काल पूरा नभए पुनः सड़क संघर्षमा उत्रने चेतावनी दिएका छन्। आइतबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै जेएनजी शहीद परिवार, कल्याणकारी समाज र घाइते जेएनजी नेपाल संयुक्त संघर्ष समितिले आफूहरूका माग तत्काल पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन्। यता जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेएनजी आन्दोलनका शहीदहरूको सम्झनामा आगामी भदौ 23 गते स्मृति दिवस मनाउने घोषणा गरेका छन्।
2: बलात्कारपछि हत्या गरिएकी जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 1 की 3 वर्षीय बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ। गरिमाका बुबा मनोज चौधरीले कलैया उपमहानगरपालिका वडा नम्बर 14 पझा खोला किनारमा छोरीको अन्त्येष्टि गरेका हुन्। गृह मन्त्रालयमा शनिबार राति भएको 3 बुदे सहमतिपछि कलैया प्रादेशिक अस्पतालको शव गृहमा रहेको गरिमाको शवलाई उनका बुबा चौधरीले बुझेका थिए। गृह मन्त्रालयमा मध्यरातसम्म चलेको छलफलपछि सरकार र पीड़ित परिवारबीच 3 बुदे सहमति भएको थियो। सहमतिपछि सिमराको जनजीवन सामान्य बने।
1: पछिल्ला 4 महिनादेखि लगातार 2 खर्ब रूपैयाँ भन्दा बढ़ी रहँदै आएको नेपालको मासिक वस्तु आयात चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भने 2 खर्ब रूपैयाँ भन्दा तल झरेको छ। गत चैतदेखि असारसम्म हरेक महिना 2 खर्ब रूपैयाँ भन्दा बढ़ीको वस्तुमा साउनमा 1,87,44,36,00,000 रूपैयाँको वस्तु आएको हो।
2: सरकार फेरबदलको क्रम चलिरहँदा सुदूरपश्चिम प्रदेशसभाका 2/3 भन्दा बढ़ी प्रदेशसभा सदस्यले मन्त्री हुने अवसर पाइसकेका छन्। मन्त्री हुन बाँकी सांसद संख्या मात्र 9 रहेको छ। प्रजातन्त्र पुनर्वहालीपछि संघीय सरकारको अस्थिरताले विकासमा प्रतिकूल असर पारेको भन्दै संविधान सभाबाट बनेको नयाँ संविधानमा सरकारलाई स्थिर बनाउने प्रावधान राख्नुपर्ने आवाज चरको रूपमा उठेको थियो तर संघीय सरकारसँगै प्रदेश सरकार फेरबदल हुने अस्थिरताको चक्र भने उस्तै रहेको छ। सुदूरपश्चिममा मन्त्री बन्न अब 9 जना मात्रै बाँकी रहेका छन्।
1: अब शेयर बजार गत साता धितोपत्र दोस्रो बजारमा 22,46,00,000,000 रूपैयाँ भन्दा बढ़ीको 5,61,00,000 भन्दा बढ़ी कित्ता धितोपत्र कारोबार भएको छ। अघिल्लो साताको तुलनामा गत साता कुल कारोबार रकम 16.23% र 3.0% र कारोबार कित्ता 14.19% वृद्धि भएको हो।

0: एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब विदेशको खबर संयुक्त राष्ट्रसंघको नयाँ महासचिवका लागि 7 जनाले उम्मेद्वारी दिएका छन् नयाँ महासचिव चयनका लागि सुरक्षा परिषदले दोस्रो अनौपचारिक मतदान गरेको छ महासचिव एन्टोनियो गुटेरेसको दोस्रो 5 वर्ष कार्यकाल आगामी डिसेम्बर 31 सकिँदैछ
5: अब खेल र खेलाड़ीका खबर 14 दक्षिण एशियाली खेलकुद साग आगामी चैत 3 साता पाकिस्तानमा हुने भएको छ पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एशिया ओलम्पिक काउन्सिल एनएसएओसीको बैठकले 14 साग 2083 साल चैत 20-28 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो
4: अब विचार विश्लेषणको पालो आजको कान्तिपुर दैनिकमा दलविहीन स्थानीय तह किन र कसरी शीर्षकमा सुशील बहादुर कार्की र किरण सिटौलाको संयुक्त लेख छापिएको छ गैरदलीय स्थानीय सरकारको अभ्यास गर्ने मुलुकमा प्रजातान्त्रिक मुलुक मूल्य मान्यता ह्रास भएको आएको देखिएको छैन हाम्रा छिमेकी मुलुकहरू र हाम्रो आफ्नै अभ्यासले पनि गैरदलीय निर्वाचन भएको अवस्थामा उम्मेद्वारहरूले दलको प्रचार गर्ने भन्दा स्थानीय मुद्दामा केन्द्रित हुन सक्ने सम्भावना बढ़ाउँछ योग्यले बढ़ी अवसर पाउने दलीय स्वार्थभन्दा सहकार्यले प्रश्रय पाउने तथा कार्ययोजना निर्माण र निर्णय कार्यान्वयन पनि छिटो छरितो हुने देखिन्छ कुनै पनि प्रणाली आफैमा पूर्णतः उत्कृष्ट सही वा गलत हुँदैनन् संवैधानिक व्यवस्था र प्रणाली जस्तै यसको अभ्यास पनि ऐतिहासिक पृष्ठभूमि राजनैतिक र नैतिक चेत आचरण र संस्कारमा भर पर्ने गर्छ गैरदलीय स्थानीय सरकारको अभ्यास गर्ने मुलुकमा प्रजातान्त्रिक मूल्य मान्यतामा ह्रास आएको देखिएको छैन आजको कान्तिपुरमा छापिएको छ
5: हरित अर्थतन्त्रको अपरिहार्यता शीर्षकमा जुनार बाबु बस्नेतको विचार गोर्खापत्रमा छापिएको छ जैविक इन्धनका अति दोहनले कार्बन उत्सर्जन बढ़ेको छ पृथ्वीको तापमान बढ़ाएको छ फलस्वरूप जलवायुजन्य अप्रत्याशित प्रकोपमा बढ़ोत्तरी भएको छ प्राकृतिक विनाश नगरी आर्थिक पूर्वाधार र भौतिक विकासको दिशा नलिने हो भने भावी दिन अझ बढ़ी चुनौतीपूर्ण हुने वैज्ञानिक निष्कर्षले हरित अर्थतन्त्रको महत्व रोजाई होइन अपरिहार्य बनाएको छ विश्वभर अप्रत्याशित प्राकृतिक प्रकोपको जोखिम बढ़दै हरित अर्थतन्त्रले मात्र पर्यावरणीय जोखिम न्यूनीकरण सम्भव जैविक इन्धनको विकल्पमा नवीकरणीय ऊर्जा अपरिहार्य सन् 2045 शून्य कार्बन उत्सर्जन गर्ने नेपालको लक्ष्य जुनार बाबु बस्नेतको विचार हरित अर्थतन्त्रको अपरिहार्यता शीर्षकमा गोर्खापत्रमा छापिएको हो
4: कृत्रिम बौद्धिकता एआई तीव्र रूपमा कक्षा कोठामा प्रवेश गरिरहँदा प्रविधिले शिक्षकको भूमिकालाई कमजोर नबनाई सिकाइमा कसरी सुधार ल्याउन सक्छ भन्ने प्रश्न उठ्न थालेको छ ब्रिटिश काउन्सिलका एडटेक इनोभेसन प्रमुख डाक्टर एडम एडमेटले शैक्षिक प्रविधि शिक्षण तथा डिजिटल सिकाइ क्षेत्रमा 3 दशकभन्दा बढ़ी समयदेखि काम गर्दै आइरहेका छन् उनका अनुसार एआईले प्रणाली सामग्री निर्माण प्रतिक्रिया प्रदान तथा सिकाईलाई व्यक्तिगत बनाउन सहयोग गर्न सक्छ तर प्रभावकारी शिक्षणको केन्द्रमा रहेको मानवीय सम्बन्धलाई विस्थापित गर्न सक्दैन हालै काठमाडौँ भ्रमणका क्रममा उनले एआईले शिक्षामा पार्ने प्रभाव यसको आलोचनात्मक प्रयोग नगर्दा उत्पन्न हुन सक्ने जोखिम तथा नेपालले एआईको लाभ सबै विद्यार्थी समक्ष कसरी पुर्याउन सक्छ भन्ने बारेमा चर्चा गरेका थिए र त्यसैको चर्चा आजको नागरिक दैनिकमा छापिएको छ धेरैले एआईलाई सबै समस्याको एउटै समाधानका रूपमा हेर्छन् शीर्षकमा छापिएको छ
5: हवस् त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

माथिबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। माथिबाट फुड प्रडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरेच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ। भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235062, 9842525205।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाई, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने।

0: कति समय लाग्छ भनेर यसो हिसाब गरेको
1: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
0: यति सजिलै
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
2: पहिलो पुर्खादेखि चली आएको रीति हो यो रीतिलाई हामीले छोड्नु हुन्न आउन साथी हो मायाका छौँ गाउँ झुमौ र सँगसँगै नाचौँ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरैका दमकल फोन नम्बर 021-545-6066 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैनी।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7495 98420 23562 98425 2525
2: माथिबाट फुड प्रोडक्टका उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ माथिबाट फुड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मामको बोली रेडियो सुसैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरेक दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेलीद्वारा जनहितमा जारी।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भो बोला दाई, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: पूजा पूरा चारैतिर हिँड्नु पर्छ भने यसको गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: व्यवसाय विस्तारसँगै दुग्ध उत्पादक किसान डेरी सामुदायिक वन र श्रमिक समेत लाभान्वित भएका छन्। हेटौडा काठमाडौँ सड़क खण्डको कान्ति लोकपथ अन्तर्गत पर्ने चुच्चे खोला खुवा उत्पादन केन्द्रका रूपमा परिचित भएको छ। यहाँ एक दर्जन भन्दा बढ़ी व्यवसायीले दैनिक सयौं लिटर दूध घोड्दै खुवा गुदपात पुष्टकारी पेड़ा बर्फी लगायतका परिकार उत्पादन गर्दै आइरहेका छन्। हेटौडाबाट काठमाडौँ आवाजावत गर्ने यात्रुले समेत यहाँका उत्पादन कोसेलीका रूपमा लैजाने गर्दछन्। सड़क सञ्जालको विस्तारसँगै यहाँको खुवा व्यापार तथा व्यवसाय विस्तार भएको पाइन्छ। हेटौडा सत्रका लकेश सापकोटाले साथीभाइ विदेशिएपछि आफ्नै ठाउँमा भैंसीको दूधबाट खुवा उत्पादन गरी व्यवसाय शुरू गर्नुभएको हो। बीबीएस तेस्रो वर्षमा अध्ययनरत उहाँले मासिक करिब 50,000 रूपियाँ आमदानी गर्दै आइरहनु भएको छ। उहाँलाई आमा बुबाले पनि व्यवसायमा सहयोग गरिरहनु भएको छ। सापकोटाका अनुसार उत्पादन भएको खुवा गुदपाक पुष्टकारी लगायतका सामग्री हेटौडा काठमाडौँ रूटमा चल्ने सवारीका यात्रुले कोसेलीको रूपमा लैजाने गरेका छन्।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भैँसले कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेर लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा पहिलो पृष्ठका खबर, बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल, शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। गत साता 12 बालिकामाथि भएको निर्मम बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताका विषयमा सरकारी संयन्त्रमाथि मात्रै प्रश्न उठेको छैन, विद्यमान कानूनी प्रणाली बारे समेत बहस शुरू भएको छ। घटनाको छैटौं दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल राखेनन्। कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाकै उल्लंघन गरे। सरकार र पीड़ित पक्ष बीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो, त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ। गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सविता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बाल बालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित उक्त सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका 5-5 मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको छ। नेपालको अपराध पीड़ित संरक्षण ऐन 2075 दफा 6 गम्भीर प्रकृतिका अपराधको अनुसन्धान चलिरहँदा पीड़ितको गोपनीयता पूर्ण रूपमा कायम गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। पीड़ितको प्रारम्भिक सूचनामा प्रहरीको सधैं बेवास्ता, उपशीर्षकमा यससँगै खबर छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा आफ्नी नाबालक छोरी बिहान 8 बजेदेखि हराएको भन्दै खोज तलाशका लागि बुबा आमाले 31 साउनमा लिखित निवेदन दिए। घर छेवैमा खेलिरहेकी छोरी एकाएक हराएपछि शुरूमा परिवार आफैले खोजी गर्यो, पछि स्थानीयको समेत सहयोग लिएर खोज तलाश भयो। फेरि फेला नपरेपछि इलाका प्रहरी कार्यालय सिमरामा 11:15 बजे आमाले लिखित निवेदन दिँदै प्रहरीको सहयोग खोजेकी थिइन्। तर प्रहरीले उजुरीलाई जति गम्भीर बनेर लिनुपर्ने थियो त्यति नदेखाएको परिवारको गुनासो छ।

0: बुबाका अनुसार गाउँले मिलेर खोज्दा छोरी सधैं गइरहने एउटा बन्द घरभित्र हेर्न खोजिएको थियो। मैले किन नखोलेको भनेर सोध्दा जंगिने हामीलाई नै दोष देखाउने काम गरे। बुबा भन्छन् प्रहरीलाई पनि भन्यौं तर मौखिक मात्र भनेर मिल्दैन, जाहेरी दिनुहोस् भने। कान्तिपुर दैनिकमा छापिएको खबर हो यो। बलात्कार घटनामा सरकार, समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल शीर्षकमा।
1: बंचरे डाँडा ल्याण्डफील्ड साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दाबीच पटक पटक सम्झौता भए पनि वर्षौंदेखि समस्या जिउका त्यो छन्। कागजी सहमति मात्र गरिने तर तिनको पालना नहुने प्रवृत्तिका कारण स्थानीय बारम्बार आन्दोलित बन्दै आइरहेका छन्। भएका सहमति, कार्यान्वयनमा व्यवस्था, स्रोतमा फोहोर नछुटाउनु र जग्गा अधिग्रहण तथा मुआब्जाको जटिलताले गर्दा समस्या हुने गरेको हो। फोहोर पुर्याउन हुने अवरोधपछि छुट्टा छुट्टै समयमा साना ठूला गरेर थुप्रै लिखित तथा मौखिक सहमति भइसकेका छन्, तर कतिपय कार्यान्वयन नभएको उनीहरूको गुनासो छ। 2062 जेठ 6 गतेदेखि नुवाकोटको बंचरे डाँडामा फोहोर फाल्न थालिएको हो। त्यस यता स्थानीयले गर्ने अवरोध हटाउन 175 भन्दा बढ़ी सहमति भइसकेका छन्। वर्तमान सरकारले पनि बंचरे डाँडाको समस्याको दीर्घकालीन समाधानका लागि पहल शुरू गरेको छ। केही दिन अघि सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले उपत्यका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोड़िएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापन विज्ञ तथा बंचरे डाँडा फोहोर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयका प्रतिनिधिको सहभागितामा छलफल गराउनु भएको थियो। मन्त्री तिमिल सिन्हाले ल्याण्डफील्ड साइट प्रभावित क्षेत्रका बासिन्दाको समस्या र फोहोर मैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर छलफल शुरू गरेको बताउनु भएको थियो। बंचरे डाँडा ल्याण्डफील्ड साइट पटक पटक सहमति समस्या जस्ताको तस्तै आजको गोर्खा पत्र दैनिकमा मुख्य खबर छापिएको छ।
0: नेपाली कंग्रेसको आधिकारिकता सम्बन्धी विवादबारे संस्थापन इतर देउवा पक्षले सर्वोच्च अदालतमा दुईवटा रिट पेश गरेको छ। कंग्रेसको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै संस्थापनेतर समूह फेरि सर्वोच्च अदालत पुगेको हो। पार्टीको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। शेरबहादुर देउवाको तर्फबाट वारिस असरूल हकले महाधिवेशनका गतिविधि रोक्न माग गर्दै रिट पेश गर्नुभएको छ भने खड्काको वारिस श्रवण कुमार श्रेष्ठ रहनु भएको छ। तर सर्वोच्चमा पेश रिट आज अर्थात मंगलबार मात्रै दर्ता हुने भएको छ। पूर्व सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले पेश गरेको रिट सोमबार पनि दर्ता नभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले दुवै निवेदन मंगलबार मात्र दर्ता हुने जानकारी दिनुभयो। कंग्रेसको महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्काको छुट्टा छुट्टै रिट निवेदन शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: संविधानले खानी तथा खनिज पदार्थ सम्बन्धी विषयमा संघ, प्रदेश तथा स्थानीय तहको अधिकारको बाँडफाँड गरेको छ, तर यस सम्बन्धमा प्रचलित खानी तथा

0: क्षेत्र स्पष्ट पार्ने उद्देश्यले खानी तथा खनिजन्य पदार्थ सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न खानी तथा खनिज पदार्थ विधेयक 2083 तर्जुमा गरिएको हो। 14 साउनमा प्रतिनिधि सभामा दर्ता भएको विधेयकमा ढुङ्गा गिटी र बालुवा लगायतका खानी तथा खनिजन्य पदार्थको अन्वेषण प्रदेशले गर्न पाउने तर उत्खननको निर्णायक अधिकार संघमा रहने व्यवस्था गरिएको छ। स्थानीय तहलाई संरक्षणको मात्रै जिम्मेवारी दिने भनिएको छ। यसमा पनि संघ सरकारले तोक्न पाउने भनेर आफैमा अधिकार राख्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ। आजको मध्याह दैनिकमा ढुङ्गा गिटी र बालुवामा संघको नजर खुम्च्याइँदै प्रदेश र स्थानीय तहको अधिकार शीर्षकमा खबर छापिएको छ।
1: निजी सवारी साधनलाई पनि खुल्यो नाग ढुङ्गा सुरुङ शीर्षकमा कारोबार दैनिक खबर लेख्छ। नागढुङ्गा सुरुङ मार्ग निजी सवारी साधनका लागि पनि संचालनमा ल्याइएको छ। 9 जनासम्म यात्रु क्षमता भएका कार जीप भ्यान लगायत निजी सवारीलाई सोमबारदेखि सुरुङ प्रयोग गर्न अनुमति दिइएको हो। उद्घाटनको समयदेखि आपतकालीन सवारी साधन मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो। सोमबार बिहान 9 बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारी सहित 9 सेटसम्मका निजी सवारी साधनलाई आवागमन खुल्ला गरिएको नागढुङ्गा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले बताउनुभयो। परीक्षण स्वरूप यी सवारीलाई निश्चित समयका लागि सुरुङ मार्ग प्रवेश खोलिएको हो। त्यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङ खुल्ला गर्ने तयारी छ। तत्कालका लागि निजी सवारीलाई पनि कुनै शुल्क नलाग्ने श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म सुरुङ सञ्चालन गरिनेछ। सुरुङभित्र सवारी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ। प्रति घण्टा 40 किलोमिटर भन्दा बढ़ी गतिमा चलाउन, सवारीको हेडलाइट बाल्न, गाड़ी टनेलभित्र नरोक्न, ओभरटेक गर्न नपाइने नियम राखिएको छ। करिब 29 अर्ब रूपियाँ लगानीमा निर्मित मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको 7 वर्षपछि साउन 11 उद्घाटन गरिएको थियो। 2076 कार्तिक 4 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गर्नुभएको थियो। प्रारम्भिक सम्झौता अनुसार यसको निर्माण 42 महिनामा सकिनुपर्ने थियो। कोविड मुआवजा विवाद लगायत कारणले निर्माणमा ढिलाइ हुन पुगेको हो। मुख्य सुरुङको लम्बाई 2.68 किलोमिटर र आपतकालीन सुरुङको लम्बाई 2.557 किलोमिटर छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको संसदमा प्रश्नोत्तरमा 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले प्रश्न दर्ता नगराएका हुन्। रासपाका सांसदहरूले 7 वटा प्रश्न दर्ता गराउन पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको थियो। तोकिएको अवधिमा 11 वटा मात्र प्रश्न दर्ता भएका छन्। प्रश्नमाथि औपचारिक रूपमा भदौ 10 गतेको बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिनुहुनेछ। संसद सचिवालयका अनुसार रासपाबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बासकोटाले प्रश्न दर्ता गराउनु भएको छ। यस्तै प्रश्न दर्ता गर्ने अन्य सांसदहरूमा नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरूङ हुनुहुन्छ। यस्तै नेकपा एमालेका ऐनबहादुर महर र गणेश सिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वर्षमान पुन र परमेश हमालले दर्ता गराउनु भएको छ। श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबु ओलीले प्रश्न दर्ता गराउनु भएको छ। सभामुखको रूलिङ अनुसार सबै दलबाट एक एक प्रश्नको प्रत्युत्तर सुनिश्चित गरिएको थियो, जस अनुसार 6 दलबाट 6 वटा र बाँकी 9 वटा प्रश्न प्रतिनिधि सभामा भएको दलीय प्रतिनिधित्वको आधारमा भाग लगाइएको थियो। 11 सांसदका जवाफ दिँदै प्रधानमन्त्री शीर्षकमा आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ।
1: कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई पनि नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणको दायरामा ल्याइने भएको छ। संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्दै सोमबार राष्ट्र बैंकले नियमन गर्ने क्षेत्र विस्तार गर्न कोषहरूलाई थप गरेको हो। हाल राष्ट्र बैंकले